0: دریائے سندھ کی لہروں کے سنگ رواں دواں، یہ ہے محبت و یکجہتی کا پیغام یہاں وہاں۔ جی ایف ایم 88 نیٹ ورک، سندھ کی آواز۔
1: زندگی گزاریو اعتماد سا، قرآن کے سمجھی بدھندا رہو۔ ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے۔
2: اپنا شہر، اپنا گھر، ماتلی اور ماتلی کی آواز، جی ایف ایم 90.4۔
3: छावां पेंजे कारोबार जी तरक्की लाए सोचे रहया आयो
4: तपोए जीएएफएम 90.4 मातली बदीन एक एडो एफएम रेडियो आए
3: जेको हले तो बिना ब्रेक ए मुसलसल
4: ऐ हां गोठन शहरन ए परे परे ताई बुधो विंदड़ रेडियो जीएएफएम मातली बदीन
3: बस पो हाने खणो फोन ए पेंजे इश्तियार लाइन लाए
4: असान जे स्टेशन मैनेजर यूनस बकारी सा हिन नंबर ते राब्तो कंदा
3: 0331252576
4: जी हां 2315525786
3: जीएएफएम रेडियो नेटवर्क
4: सिंध जो आवाज़।